सरकारले अवलम्बन गर्ने भएको हो। सुशासन र पारदर्शिताको

0: विद्यालय बताएर मुख्यमन्त्री किरण थापा मगरलाई दलको नेता चयन गर्न माग गर्दै अविश्वास प्रस्ताव दर्ता गरिएको हो।
1: Thank you.

0: उहाँले वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी पर्नुभएका उहाँको बुधबार बेजिङमा निधन भएको हो। स्पष्ट अभिव्यक्तिका लागि चर्चित जुनै चोटको रक्तचन्द्रलाई सुधार र खुलापनको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चिनिया समाचार समिति सिन्हाले जनाएको छ।
1: Thank you.

Gracias.

गर्नुहोस्।

看吗？

आजका पत्रपत्रिकाका खबर आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री बानेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता शीर्षकमा खबर प्रकाशित छ। भारतपछि प्रधानमन्त्री बानेन शाहलाई टर्की औपचारिक निमन्त्रणा पठाएको छ। विपक्षी भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 21 औं संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने युवा नेतृत्व र सामान्य देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अहिलेको अवसरलाई परिमाणमा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने समेत उहाँले चेतावनी दिनुभएको हो। ऋण तिर्न सक्दा

मुख्यमन्त्री आवासको 38 करोड़ खर्चको पुनर्निर्माण शुरू भएको हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेन्डेन्ट चक्रवर्ती कञ्चका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुनर्निर्माण शुरू भएको हो। अहिलेको स्वीकृति समयपालिका अनुसार काम भयो भने आगामी असोज महिनापछि अर्थात् दशैं तिहारको आसपास

phẩm và văn minh toàn

0: जन्म समय 9 बजे
1: 9 बजे बिहान बेलुकाको
0: बेलुकाको 9 बजे
1: बेलुकाको 9 बजे हो
0: हजुर
1: छोराको होइन त
0: हजुर
1: मैले बोलेको सुन्नु भएको छैन दुईचोटि बोल्नु परेको छ तपाईँसँग किन हो
0: ए हजुर अँ भन्नु त
1: सुन्नु भएको छैन छोराको हो कि छोरीको हो भनेर सोधेको मैले तपाईँलाई
0: छोराको हजुर छोराको

从

Blah, blah, blah.

Thank you.

Thank you.

गणतन्त्र बिहार बन्दुमा युगुला भाइ

0: देशको राजनीति मुद्दा ठुला हुन्, देश ठुलो, नेपाली जनता ठुला हुन्, देशको राष्ट्रियता ठुलो हो, देशको प्रजातान्त्रिक पद्धति ठुलो हो, देशको संसदीय व्यवस्था ठुलो हो, कानूनी राज्य ठुलो हो, त्यता त्यो ध्यान दिनु पर्यो र भारतीय एकताका लागि सबैले पहल गर्नु पर्यो। मलाई विश्वास छ, मलाई एउटा विश्वास लागेको छ, मेच्योरिटी भएका नेताहरू पार्टी विभाजनतर्फ लाग्नु हुने छैन र पार्टी एकतामा सबैको पहल हुनेछ। त्यो बैठकमा त्यो बेलामा डाक्टर शेखर कोइराला, पूर्णबहादुर खड्का, शेरशङ्कर कोइराला, प्रकाशमान सिंह जति नेताहरू शेरबहादुर देउवा रहे, शेरबहादुर देउवा सबैद्वारा पार्टी एकताका लागि पहल गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र म आफू पनि पार्टी एकताका लागि व्यक्तिगत रूपमा र सबै साथीहरूलाई एकताबद्ध भएर अगाडि बढ्न
1: सभापति शेरबहादुर देउवाको नराम्रो व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल भइरहेको छ नि त होइन? उहाँबाट गुरुवास हिजो भन्नुभएको छ क्या सर?
0: गुरुजीको कुरामा केही कुरा प्रतिवाद गर्न चाहन्न, तर थोरै थप्न मात्र चाहन्छु। हिजो त्यही शेरबहादुर देउवाले पार्टीलाई पहिलो बनाउनु भयो, त्यो हिजो छुटेको पार्टीबाट एकीकृत बनाउनु भयो, स्थानीय तहमा पहिलो काङ्ग्रेस बनाउनु भयो, प्रदेशमा पहिलो काङ्ग्रेस बनाउनु भयो, सङ्घमा पहिलो काङ्ग्रेस बनाउनु भयो। अहिले काङ्ग्रेस यसरी हामी यति कमजोर भएको बेला नेतालाई गाली गरेर, साथीलाई गाली गरेर पहिलो काङ्ग्रेस हुँदैन। हामी पहिलो काङ्ग्रेस बनाउनतिर लाग्नु न, अरूलाई गाली गर्न हुन्छ, कसलाई प्रयोग गर्दा हुन्छ, कसलाई प्रयोग गर्दा काङ्ग्रेसको साथीलाई हुन्छ, त्यसैलाई प्रयोग गरेर काङ्ग्रेस पहिलो र प्रिय जनताको बनाउनतिर लाग्नु, गाली गरेर फलाना र ढिस्काना काङ्ग्रेसले मात्र भन्न मुलुक अगाडि जाँदैन। हामीले मैले अघि पनि सरविन्तीपूर्वक तपाईँलाई अनुरोध गरे, यो गाली प्रवृत्ति अर्कै गरौँ, पहिलो कामै त्यही हो, एउटाले अर्कोलाई आरोप लगाउने यो चाहिँ खत्तमै हो, यसले गलतै गरौँ, सबै यो राजनीति संस्कारले मुलुक अगाडि बढ्दैन। हामीले वर्षौंदेखि सहयोगका पूर्णदेखि धेरै पहिलादेखि राणाकालदेखि एउटाले अर्कोलाई समाप्त गर्ने, अर्को काम गर्ने होइन, त्यसको क्रिटिसिजम गर्ने, राम्रो काम गर्ने होइन, त्योभन्दा त्यसलाई बदनाम गर्ने, त्यसलाई डोमिनेसन गर्ने, त्यसलाई खत्तम पारेर मात्र आफू अगाडि जाने प्रवृत्तिको इतिहास अध्ययन गरेका छौँ। त्यही कुरा बारम्बार नबोल्यौँ हामीले, राणादेखि पञ्चायतदेखि हिजो त हामीले भाषा संस्कार र संस्कृतिदेखि त्यही गरौँ, अब पूर्ण किसिमले मुलुक अगाडि बढ्दैन भन्ने मेरो अनुरोध मात्र छ।
1: अब यसो भए महाधिवेशनको प्रक्रियालाई पनि कसरी नरोक्ने तयारी गरेका छ? गगन थापा पक्षी अर्थात् कंग्रेसले उतापट्टि राष्ट्रिय मेला आयोजना हुनु नै भयो, त्यो पनि त्यसमा सभापति उपसभापतिले सम्बोधन गर्दै हुनुहुन्छ भने, अब यो कंग्रेसलाई चाहिँ एकपक्षले महाधिवेशन तत्कालका लागि रोक र दुवैकै नेतृत्वमा महाधिवेशन हुनुपर्छ, पन्ध्र महाधिवेशन भन्ने अडान राखेका छ। अब यो मध्यभागी बाटोबाट कसरी चाहिँ सहमति जुट्न सक्छ? त्यसो भए
0: मैले भने जहिले पनि मैले भन्ने गरेको समाधै सबभन्दा ठुलो महत्वपूर्ण माध्यम हो कुनै पनि समस्याको समाधानबाट। मैले बारम्बार भन्ने गरेको छु, तपाईँ केही जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम संवाद कार्यक्रममा धेरैचोटि भने संवादले नै सबै कुराको अन्त्य गर्छ, यो वैमनस्यताको अन्त्य पनि संवादले नै गर्छ, यो संवादहीनताको अन्त्य पनि संवादपछि नै हुन्छ, ठूला ठूला युद्धहरू पनि अन्त्य संवादले नै गर्छ। हिजो तपाईँको अमेरिका र इरान बीचको युद्धको अन्त्य पनि संवादबाटै भयो होइन, कत्रा कत्रा युद्धहरूको अन्त्य संवादबाटै भयो। हामीले सशस्त्र बोल्नमा 12 वर्ष बाहिर गएको माओवादीलाई संवादबाट नै, वार्ताबाट नै शान्ति प्रक्रिया नै हो, कत्रा कत्रा युद्धहरू संवादबाट अन्त्य भएका छन्। अहिले काङ्ग्रेस भित्रका यी सबै वैमान्य युद्धहरू संवाद गरेर अन्त्य गर्नुपर्छ र एकताको बाटोमा जानुपर्छ। अझै समय छ, हामीले तपाईँको सिंह पिछारेर मैदानमा गोरु लडे जस्तो लड्न जाँदैन, हामीले एक आपसमा संवाद गरेर समस्या समाधान गर्नुपर्ने छ। पूर्व पार्टी सभापतिजी पनि आज आउँदै हुनुहुन्छ, सबै साथीसँग एकताबद्ध भएर एक ठाउँ बसेर संवाद गरिसकेपछि हामी पहिले गर्ने समाधान गर्नेछ, विधान पनि गर्नुपर्नेछ, अरू परिस्थिति पनि गर्नुपर्नेछ। दिल्ली मुभमेन्ट पछाडि, दिल्लीको यो आन्दोलन पछाडि हामीले केन्द्रमा केही कुराहरू गर्यौँ होला विशेष महाधिवेशन, तर गाउँदेखि केन्द्रको प्रतिनिधित्व गर्ने गाउँ अधिवेशन, जिल्ला अधिवेशन, वडा अधिवेशन, पालिका अधिवेशन सबैमा प्रतिनिधित्व गराउने गरी जानुपर्ने आवश्यकता छ। त्यसका लागि पनि अधिवेशनकै आवश्यकता, तर सबैलाई लिएर हिँड्न त्यसको फाइदा हुन्छ। एक पक्ष मात्र अधिवेशनमा जाने बाटोबाट होइन, एक बाटो अधिवेशन हुने बाटोबाट त्यो बनाओस् भन्ने मेरो चाहना।
1: तर अहिलेको अवस्थामा चाहिँ अब यहाँले भनिरहनु राम्रो भएको छ नि त होइन, अब संवाद र सहकारी नै प्रमुख कुरा हो, संवाद सहकारीबाट नै पार्टीलाई एकदिक्क बनाउन सकिन्छ, मिलाउन सकिन्छ भन्ने कुरा गर्दै गर्दाखेरि नेपाली कङ्ग्रेसभित्र अझै पनि एकदिक्क हुन सक्ने केही त्यस्ता आधारहरू देख्नुहुन्छ? यदि सर्वदलीय फैसला उल्टाइदियो भने के हुन्छ? जे पनि हुन सक्छ नि त अब
0: तपाईँ विषयमा सर्वोच्च निर्णय गर्नु अगाडि नै हामी दुई पक्षहरू अहिलेको संस्थापन पक्ष र इतर पक्ष एक ठाउँमा बसेर पार्टीलाई एकताबद्ध बनाएर जाने र त्यो मुद्दा फिर्ता लिने वातावरण पनि सिर्जना हुन सक्छ र त्यो भयो भने सबभन्दा राम्रो हो। हेर्नुहोस्, हामी एकै ठाउँमा बसेका साथीहरू शेरवा देवाकै महामन्त्री हुनुहुन्छ गगन थापा, विश्व प्रकाशजी, हिजो सँगै मिलेर काम गरेकै हो, सँगै मिलेर तपाईँहरू चुनावमा जाँदाखेरि पार्टी पहिलो भएकै हो। हिजोका दिनमा स्थानीय सङ्घ प्रदेशमा शेरवा देवाकै नेतृत्वमा तपाईँहरू नै महामन्त्री हुनुहुन्थ्यो। अहिले पनि केही कमी कमजोरी तपाईँहरूलाई चित्त नबुझेका कुराहरू छ भने आपसमा संवादबाट समाधान गरौँ र एकताबद्ध काङ्ग्रेस गरेर अगाडि बढौँ। मेरो सबैमा विनम्रतापूर्वक आग्रह छ, साथीहरूमा नैराश्यता उत्पन्न भएको छ, साथीहरू निराशमा हुनुहुन्छ, साथीहरू अन्दोलनमा हुनुहुन्छ, पार्टी एकता भएन भने अहिले 2% 4% 8% 10% कति साथीहरू निष्क्रिय हुनुभयो भने त्यसको प्रभाव हामीलाई नै पर्छ। त्यसैले सबैलाई एकताबद्ध भएर बनाऊ। एउटा गाउँको साथी जसले काङ्ग्रेसमा भोट हाल्ने भन्दा बाहेक केही काम गरेको छैन, त्यसको आस्था निष्ठा जे पनि नेपाली काङ्ग्रेस प्रति छ, यत्रो प्रजातन्त्र पुनर्वहाली स्थापना गर्न, संविधान निर्माण गर्न, सबै पोलिटिकल पार्टीहरूलाई मूल धारमा ल्याउने नेतृत्व गरेको पार्टी आफ्नै भित्र दुईटा मनस्थित लिएर जानु हुँदैन भन्ने भावनाका साथ एकता गरौं, एकताको महाधिवेशन गरौं। त्यही नै आजको सर्वश्रेष्ठ बाटो हो।
1: तर एउटा इतर पक्षको दावी के छ भने नि, अदालतले पुनरावलोकन भनिसकेको कुरालाई सबैले मान्नै पर्यो। अब अदालतको निर्णय आउनुभन्दा अगाडि हुने राजनैतिक सहमति भनेको 14 महाधिवेशनमा सँगै थियो, अहिले त्यही स्थानमा छौं भन्ने गरी चाहिँ जानु पर्यो, तब मात्र सहमत हुन सक्छ भन्ने छ।
0: त्यो पनि एउटा बाटो हो। हामीले इगो नलिने हो भने कतिपय विधानका धाराहरू पार्टीको विधान हामीले बनाउँछौ, ती विधानमा उल्लेख गरेका कुराहरू होल्ड गरेर, हाम्रो यो प्रचलन पनि छ केही कुराहरू होल्ड छन् भने होल्ड गरेर सबै साथीहरूलाई एक ठाउँमा राखौँ, 14 महाधिवेशनका पनि विशेष महाधिवेशनका पनि सबै साथीहरूलाई एक ठाउँमा अटाएर जान सक्यौँ भने त्यसको फाइदा भोलिका दिनमा काङ्ग्रेस, नेपाली काङ्ग्रेसलाई त छँदै छ, अरू पोलिटिकल पार्टीलाई पनि काङ्ग्रेस एकता भएपछि अरू उत्साह प्रदान हुन्छ। हाम्रा हामीलाई शुभेच्छा गर्ने, माया गर्ने, हामीलाई सद्भाव गर्ने, टाढाबाट हेर्ने मित्रहरू पनि खुसी हुनुहुनेछ, स्वदेश विदेशमा रहेका साथीहरू पनि खुसी हुनुहुनेछ। मैले फेरि पनि भने, एक ठाउँमा बसेर कुनै नेतालाई गाली गरेर, कुनै नेताको उचित कमेर खनेर, कुनै नेताका बारेमा नराम्रा टिक्का टिप्पणी गरेर मुलुक बन्दैन, काङ्ग्रेस पनि बन्दैन, देश पनि बन्दैन। त्यसैले अहिलेको आवश्यकता भनेको एकता नै हो, त्यो सबैलाई मिलावट लिएर जान सत्ताको फाइदा नेपाली काङ्ग्रेसको नेतृत्वलाई नै हुन्छ, देशलाई हुन्छ, शुभेच्छुकलाई हुन्छ, त्यो बाटोमा हामी जानुपर्छ।
1: तर त्यो कुरा चाहिँ गगन थापाजीले मान्ने विषय छैन, होइन कङ्ग्रेसले अहिले मान्दैन,
0: होइन कतिपय कुराहरू कानुन। हेर्नुहोस्, यो समाज भनेको कस्तो हो भने, मैले एउटा उदाहरण मात्रै दिन चाहन्छु, नेपाली समाज भनेको कानुन नेपालको सबै नेपाली नागरिकमा बराबरी रूपमा लाग्छ, तर समाज कहिले कहाँ फरक हुन्छ। जस्तो म बाहुनको छोरो, मैले विवाह गर्दा मामाकी छोरी बिहा गर्नु हुँदैन, मलाई हार नाता पढाउनुको मुद्दा लाग्छ र म जेल जान्छु यो समाजमा। तर यही समाजमा एउटा मगरको छोराले, गुरुङको छोराले मामाकी छोरी बिहा गर्न उसलाई सुविधा हुन्छ, त्यो समाजले दिएको कुरा। समाज र कानुन कहिले काहीँ फरक हुन्छ, कानुनभन्दा माथि कहिले समाज हुन्छ, त्यो कुरालाई पनि ध्यान दिनुपर्छ। समाज पूर्वतान्त्रिक पद्धति, पूर्वतान्त्रिक बाटो र साथीहरू पनि हेरेर विवाहलाई हामीले परिमार्जित गर्न सक्छौँ, कानूनलाई परिमार्जित गर्न सक्छौँ, त्यो बाटोमा हामी जाउँ। त्यसैले इगो लिएर होइन, एकताको सन्देश दिन कहिलेकाहीँ केही कुराहरू बिर्सिएर अगाडि जानुपर्छ। नराम्रा सपनाहरूलाई त्यही बिर्सिदिउँ, राम्रा कुराहरूलाई अगाडि बढाउँ। मेरो सबैलाई फेरि पनि आग्रह यही छ।
1: धन्यवाद।

समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क भनिन्छ नि बानीदेखि भएको बानी मेरो पनि एउटा बानी।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई ट्रान्सफर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आइएमई गरौँ।
2: ए भाइ, एकाएक शाकाहारी भइसके कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैन कमजोर भइन्छ र बजारमा जति पनि ताजाले खानेकुरा सबै छ नि।
2: जे पायो त्यही खाला अनि रोगले समात्ला।
3: कहाँ काका पनि
2: अहिले बजारमा अर्ग्यानिक पोसिलो पुस्वादिलो च्याउहरूको राजा च्याउ आएको छ।
3: न रोगको डर
2: न त पैसाकै
4: डेर लाग्ने। आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एमसिए ग्रुपको उत्पादन
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि। देशमा नेकपाका युवा नेता रञ्जित तामाङ हुनुहुन्छ। तामाङजी, नेपालीहरूले धेरै सुनेका छन् नेपाली बसमा, म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हेलो, नमस्ते, गुड मर्निङ।
2: के त झापातिर ग्यासको अवस्था के छ अहिले? ग्यास सजिलै पाइहाल्छ, लाइन लाग्नु पर्दैन?
6: झापातिर पनि ग्यासको अभाव सङ्कटहरू अरूतिर जस्तै छ अब, तर प्रशासनले सामान्यतया ग्यास डिलरहरूमा छापा मारेर अथवा प्रशासनले थोक विक्रेताहरूसँग कुराकानी गरेर जनताहरूलाई ग्यास वितरणमा कालाबजारी नगर्न अथवा चाहिँ ढिलासुस्ती नगर्न, जनतालाई ग्यास उपलब्ध गराउन भनेर कोअर्डिनेसन गरिराखेको छ। यद्यपि सहज आपूर्ति हुन सकिराखेको छ,
2: तर पहिला पहिला त अब विद्यार्थी राजनीतिमा हुँदाखेरि तपाईँ त लामो समय विद्यार्थी राजनीति गर्नुभयो, त्यतिखेर ग्यासको चरम अभाव हुँदाखेरि, कालो बजारी हुँदाखेरि, यसरी लाइन लाग्नु पर्दाखेरि, रोडमा यसो कालो पट्टी बाँधेर भए पनि जिन्दाबाद मुर्दाबाद गर्नुहुन्थ्यो, अहिले त त्यो पनि हरायो होइन, त्यो गर्ने पनि केही देखिँदैन।
6: अहिलेको युवा विद्यार्थीहरूले जनजीविकाको सवालमा र यत्रो धेरै काला बजारी, बजारको मूल्य वृद्धि अथवा

0: जनताले उहाँहरूलाई विश्वास गरेको हो, जनताहरूबाट मत लिएको हो, त्यसले गर्ने अथवा अरूले चाहिँ राज्यलाई आलोचना गर्ने कुरालाई राज्यले नकारात्मक हिसाबले हुँदैन। लोकतन्त्रमा प्रश्नहरूलाई मर्न दिनु हुँदैन र लोकतन्त्रमा प्रश्नहरू उठाउने कुरालाई अन्यथा मान्नु हुँदैन। त्यो भयो भने त्यो लोकतन्त्र रहेन, त्यो चाहिँ अर्को निरङ्कुशता, अर्को चाहिँ त्यो चाहिँ ताना ताइपा, त्यो अर्को खाँचीवादतिर जान्छ। त्यसले गर्दा लोकतन्त्रमा प्रश्नहरू उठ्छन् र उठ्नुपर्छ। प्रतिपक्षले राम्रो कुरालाई समर्थन र व्यक्तिगत कुरालाई, गलत कुरालाई, नराम्रो कुरालाई चाहिँ विरोध गर्ने प्रतिपक्षको त्यो नियम परम्पराको हिजोदेखि हाम्रोसम्म त्यो प्रचलनको रूपमा छ। त्यसो हुँदा उहाँहरूले हामीलाई प्रश्न मात्रै गरियो, विरोध मात्रै गरियो भनेर होइन कि प्रतिपक्षहरूलाई अथवा चाहिँ विरोध गर्नेहरूलाई पनि साथमा लिने तरिका उहाँले मिलाउनु पर्यो, उहाँहरूले त्यसलाई जान्नु पर्यो। त्योदेखि बाहेक अरू समग्र राष्ट्रको विकासको कुरामा, कतिपय नीति निर्माणको कुरामा, अरू कुरामा उहाँहरूले त आफ्नै पार्टीलाई साथ लिन सकिराख्नु भएको छैन भने अब प्रतिपक्षले त साथ दिनु पर्यो भन्ने कुरामा त, प्रतिपक्षले साथ दिनु पर्यो भन्ने कुरामा त केमा साथ दिएको छैन? त्यो कुरा त उहाँहरूले भन्नु पर्यो, यो कुरामा साथ दिनुहोस् भन्नु पर्यो, साथ दिने वातावरण बनाउनु पर्यो। त्यसो गर्दाखेरि प्रतिपक्षले अथवा अरूले विरोध मात्रै गरेको छैन, उहाँले राम्रो काम गर्नु भने हामी नै हो, राम्रो काम गर्नुहुन्छ गर्नु हो भनेर हामी नै हो। उहाँलाई उहाँहरूले गरेका राम्रो कामहरूको पनि प्रचार गर्न सक्ने अथवा चाहिँ मुक्त तन्त्रले प्रशंसा गर्न सक्ने, तर मुक्त तन्त्रले प्रशंसा पनि गर्छ तर समय त्यो अनुसारको काम
1: संयोजक पुष्पकमल दाहाल प्रचण्डजीले त अहिले व्यापक रूपमा प्रशंसा गर्दै हुनुहुन्छ क्या, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हिजो पनि प्रशंसा गर्दै हुनुहुन्थ्यो त।
0: होइन, त्योभन्दा पनि गुण दोषको आधारमा नै प्रतिपक्षले वा अरूले आफ्नो धारणा बनाउनुपर्छ जस्तो मलाई लाग्छ।
1: तर उहाँले किन गर्नुहुन्छ यति धेरै प्रशंसा? अहिले सबै छानबिन पनि हुँदैछ नि त होइन, पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूको
0: होइन, सबैको हुनुपर्छ, त्यसमा त कुनै दुविधा थिएन नि। हिजोको दिनमा र आज भएकाहरूको पनि भोलि हुन्छ, त्यो त एउटा साइकलमा चलिरहन्छ, त्यो त एउटा सक्रिय प्रणालीमा चलिरहन्छ। सुशासनको कुरा, विधिको कुरा अनि भ्रष्टाचार चाहिँ नियन्त्रणको कुरा जो गर्नुभएको छ, त्यो विषयमा सबैको गरियोस्। यसमा कोकसको पर्व, कोकसको परेन,
1: प्रचण्डकी प्रमुख सचिव सचिव दुईजना गङ्गा दाहाल र भानु देवाको सम्पत्ति
0: यसबारेमा राज्यले, राज्यका निकायहरूले छानबिन गरोस्। छानबिन गर्दा केही फरक पर्दैन, यो चाहिँ सबै जवाबदेही, सबै जिम्मेवार बन्नुपर्छ। भोलिको दिनमा यो सरकार त यो सरकारमा बसेकाहरूको पनि त्यो हुनुपर्छ। त्यो त त्यो कुरामा मेरो कुनै विरोध छैन, त्यो ठिक छ, त्यो कुरामा मेरो समर्थन छ।
1: तर किन यति धेरै प्रशंसा गर्नुहुन्छ प्रचण्डजीले राष्ट्रवादको?
0: होइन, प्रशंसा मात्रै भन्दा पनि अब आलोचना गरेको पनि म सुनिराखेकै छु, तर सबै व्यक्तिगत प्रशंसा गर्नै पर्ने त्यस्तो परिस्थिति चाहिँ अहिले म देखिरहेको छैन।
1: अब यो दुईटा एमाले र माओवादी अर्थात नेकपाको अहिले प्रदेश स्तरीय तालमेलले गर्दाखेरि कतिपय ठाउँमा त प्रदेशले मुख्यमन्त्री पाउन सकेका छैन, अब एका ठाउँमा भर्खर भर्खरै सहमति जुट्छ भन्ने खालका विषयहरू आएका छन्। यो कुरामा तपाईँहरू सबैजना सन्तुष्ट हुनुहुन्छ होइन, दिल्लीले भएको कुरामा?
0: होइन, यो प्रदेशहरू अथवा संहिताबारे अलिकति संहिताको अलोकप्रियता, संहिताबारे आलोचना अत्याधिक बढ़िरहेको बेलामा चाहिँ भरसक प्रदेशहरूको सरकार हेरफेर अथवा सत्ता हेरफेरमा नलागेदेखि हुन्थ्यो भन्ने चाहिँ मलाई लाग्थ्यो। यद्यपि अब नेपाली काङ्ग्रेस र एमालेको बीचको समझदारी भत्किसके पछाडिको एउटा परिस्थिति, एउटा बाध्यकारी परिस्थिति जस्तो बन्यो, रहर भन्दा पनि बाध्यता जस्तो परिस्थिति बन्यो। प्रदेशहरूको संहिताको जननी हुनुको दृष्टिकोणले त्यसलाई अलपत्र छोडिदिने कुरा पनि थिएन, त्यसैले त्यो ठिकै छ। वामपन्थीहरूको बीचको अलायन्सको कुरा पनि हामीले उठाएकै हो, मात्रै फरक के हो भने वामपन्थी आन्दोलनको नेतृत्वमा बसेर वामपन्थी आन्दोलनलाई अलोकप्रिय, वामपन्थी आन्दोलनलाई बदनामित र वामपन्थी आन्दोलनलाई यसको विचार, मूल्य, मान्यता र आदर्शभन्दा बाहिरबाट नेतृत्व गरेको गर्ने प्रवृत्ति चाहिँ परास्त हुनुपर्छ, त्यो चाहिँ आफ्नुपर्छ भन्ने कुरा हो हाम्रो होइन। त्यो दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ हाम्रा केही कुराहरू छन्। यद्यपि प्रदेश सरकार निर्माण गर्ने कुरा, संघीयता बलियो बनाउने कुरा, वामपन्थीहरूको बीचको अलायन्स गर्ने कुराप्रति चाहिँ
1: गर्नेछौँ। सामसँग पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गर्नु। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी लिएर जाउँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी। बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामसहापथ काठमाडौँ।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको माइक्रो पाक्रो एप तपाईँका लागि सबै सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। नेपाली बहसका साथमा इन्टरनेट यतिखेर आफ्नो देशमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जनक सिंह धामी हुनुहुन्छ। धामीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: नमस्कार, धन्यवाद।
0: अहिले सरकार बनेको पनि करिब करिब 4 महिना भइसक्यो होइन। अब लाइन होइन अनलाइन अन डट लाइन भन्ने मतलब चाहिँ ग्यासको लाइन, राजधानीतिर लाइन अनि अर्कोतिर लाइन, त्यो कस्तो खालको लाइन हो?
1: अब यो अर्थतर्फ अब जता लगाए पनि हुन्छ। अब लाइनहरू अब सबै ठाउँमा त काम काम गर्ने बेला लाइनहरू त हुन्छ नि। सरकारले अब ग्यासै दिन नचाहेको अनि सरकारले मलै दिन नचाहेको त होइन नि त। अब यो प्राविधिक कारणहरूले गर्दाखेरि एउटा त्यो परिस्थिति सिर्जना भएको मात्रै हो।
0: तर हेर्नुहोस् त, अब ग्यास नपाएर आएका विद्यार्थीहरू भोकभोकै पत्र बाँड्दैछन्, होटेलमा खाना खाइरहेका छन्, कति कति विद्यार्थीहरूले फोन गर्छन् होइन। यो कालो
1: बजारी अब यस्तो छ, कुरो के हो भने अब कालो बजारी भन्दा पनि तपाईँको के छ भने यो अहिले जुन चिजको अभाव हुन्छ त्यो चिजलाई मान्छे स्टक राख्न चाहन्छ। जमा लागि म काम लाग्छु भनेर मैले मेरो निर्वाचन क्षेत्रमा पनि गएको थिएँ। धेरै ठाउँमा चाहिँ मल वितरण गर्ने ठाउँमा कोटाभन्दा बढी पनि, यो वर्षको कोटाभन्दा बढी पनि मल गएको, तर बिचको चाहिँ अभाव भएको कारणले गर्दाखेरि अभाव जस्तो चाहिँ सुविधा भएर मान्छेहरूले चाहिँ अब 10 कट्टा जमिन छ, 2 किलो युरियाले 1 कट्टामा हुन्छ, 20 किलोले पुग्छ भने घरको 5 जना मान्छेहरू गएर 50 किलो जमा गरेर 3 किलो छैन पछि चाहिँ हाँगा भनेर त्यो किसिमले पनि स्टक भएको। ग्यासको पनि के भइदियो भने छ, अब सरकारसँग चाहिँ छ ग्यास, तर अभाव भयो भन्ने बिचमा त निश्चित रूपमा चाहिँ यो प्राविधिक अन्तर्राष्ट्रिय कारणले गर्दाखेरि चाहिँ अभाव भयो कि हो। अब त्यो अभावको कारणले कति चाहिएला भनेर मान्छेहरूले चाहिँ जमा गरेर पनि स्टक पनि गयो कि, त्यो कारणले पनि अलि अभाव देखियो।
0: र अलिकति नियमन गर्न सकिएन नि त होइन, सरकारले नियमन गर्नु पर्थ्यो नि त, खबरदारी गर्नु पर्यो नि त। स्टक राख्नु मिल्ने, यो त असमान वितरण हो नि त होइन, असमान वितरण हुन्छ।
1: त्यो व्यवस्थित गर्नुपर्छ भन्ने, त्यो व्यवस्थित गर्नुपर्ने कुरामा चाहिँ सरकार लागेको छ। यो मर वितरण गर्ने कुराहरूदेखि लिएर यो आयल निगम अब सम्बन्धित कुराहरू पनि, अब यो कसरी चाहिँ पेट्रोलियम पदार्थ ग्यासहरू चाहिँ वितरण गर्ने भन्ने कुरामा चाहिँ यसलाई पारदर्शी बनाउनै पर्छ, यसमा भएको कमी कमजोरी हटाउनै पर्छ र नयाँ ढङ्गले चाहिँ यसले गर्ने व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा।
0: कतै लामो समयसम्म रोकिएर भएका विद्युतीय सामग्रीहरूको कारोबार बढाउनका निम्ति नियत खराब त भइरहेको छैन भित्रभित्रै आशंका गरिदिएको
1: छैन? त्यस्तो त्यस्तो त्यस्तो किसिमको केही छैन। त्यो के हो भने इमानदारीपूर्वक चाहिँ सरकारले काम गर्ने खालको, त्यो इमानदारीपूर्वक काम गर्ने भनेर आएका हौ। धेरै कुराहरूमा चाहिँ अहिले परिवर्तन चेन्ज भएको छ।
0: तर प्रधानमन्त्रीले एक्लै किन छोड्नुहुन्छ भने कि राति राति फेसबुकमा लेख्नुहुन्छ कहिले काहीँ एक्लै लड्नुपर्छ भनेर, तपाईँहरू त 182-183 दिन हुनुहुन्छ, आज उहाँ एक्लै किन?
1: अब मान्छे त अब एक्लै जन्मिने एक्लै मर्ने हो भन्नुहोस् होइन, अब जसले जस्तो अर्थ लगाए पनि हुन्छ, कतिपय एजेन्डाहरू हुन्छन्, अब सबै मान्छेहरूको सबैको एउटै मत मिल्छ भनेपछि त अब त्यो त्यो संसारमा अब त्यो कहाँ कहाँ पुग्छ के हुन्छ, कहिले काहीँ के हुन सक्छ भने अब कुन अर्थमा चाहिँ एक्लै छौँ भन्ने बुझ्नुभयो उहाँले, र अब मान्छेहरूले कसरी त्यसको अर्थ लगाए त्यो सुत्ती कुरा हो। अब एउटा तरिकाले यो काम एउटा तरिकाले यो तरिकाले गर्छौँ, अर्को तरिकाले अर्कोले भन्छ भने त्यहाँनिर अब त्यो कुराहरू गिनतीहरू हुन सक्छन्। त्यो कुराहरू चाहिँ होला न, त्यसै कुरालाई लिएर भन्नुभयो कि अथवा चाहिँ कुनै अन्यथा कुराहरूमा उनले आफ्नो भन्नुभयो, त्यो कुरा चाहिँ उहाँलाई नेताहरूलाई सरकारलाई चाहिँ अहिले अहिले पार्टीको तर्फबाट, पार्टीको हाम्रो तर्फबाट, सबैको तर्फबाट सरकारलाई चाहिँ एकदमै सहयोग छ, प्रधानमन्त्रीजीलाई सहयोग छ, हामी लागिरहेका छौँ, कसरी चाहिँ अब जनतालाई सुख सुविधा हुन्छ भन्ने कुरामा चाहिँ हामी लागेका छौँ।
0: जनताले त सुख सुविधा पाइ त हाल्यो नि, जनता त वैदेशिक रोजगारमा पनि अहिलेसम्म रोकिएको छैन, लाइन त्यस्तै छ, पासपोर्ट घर घरमा पुगेन, पासपोर्ट राजधानीमै विभागमै पुगेर पनि समयमा पाइँदैन होइन, लाइसेन्सको
1: कतिपय कुराहरू चाहिँ मिलाउनका लागि पनि, कति कुराहरू व्यवस्थित गर्नका लागि पनि नयाँ ढङ्गले नयाँ नियम विनियम बनाउने बेला त कारण सबै चिज गर्ने व्यवस्था गर्ने बेला चाहिँ कागजले चाहिँ तलमाथि हुन सक्छ, केही समय पछि अब त्यो सबै कुराहरू व्यवस्थित हुन्छ।
0: ढङ्ग पुगेन कि सरकार चलाउनुमा?
1: ढङ्ग त किन पुग्दैन, ढङ्ग पुग्ने भन्नाले अब सरकार मान्छेले अब एउटा व्यक्तिले चाहिँ बोलेर त्यो चलाउने कुरो गर्ने नीति हुन्छ, नियम हुन्छ, विधान संविधान सबै कुराहरू छन्, यी कुराहरूले पनि हुन्छ।
0: तर अहिले चाहिँ जुन किसिमको जनताको महत्वाकांक्षा छ, जुन किसिमको चाहिँ जनताले चाहिँ आशा गरेर दुईटै एनर्जीको बहुमत दिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीले, एउटा अधिवेशन पनि सम्पन्न गर्नुभएको छ. तर म हिजो म जुन चोकमा जान्थे त्यो चोकमा राजसभाको प्रशंसा धेरै सुन्थे, हिजो म त्यही चोकमा आज जान्छु, तर आज तपाईँहरूप्रतिका कटाक्षहरू तपाईँहरूप्रतिका होइन अब धारे हातहरू लाउन सुरु गरेका जनताले यो किन भइरहेछ यस्तो.
1: अब हेर्नुहोस् हाम्रो आधारै आधारमा बाँचेका अहिलेसम्म हामी नेपाली जनताहरू हाम्रो चाहिँ अति नै वास्तविकताको बीचमा सीमित साधनले चाहिँ पूर्ति गर्नु परेको छ. त्यसैले अब आजित भएका जनताहरू चाहिँ केही परिवर्तन हुन्छ कि भन्ने हिसाबमा ठुलै आशा राखेर केही लामा समयपछि चाहिँ समाधान हुने कुराहरूलाई पनि तुरन्तै हुन्छ कि भन्ने एउटा आश गरेका नेपाली जनताहरू अब त्यस्तो कुराहरूमा अब छिटै नै त्यसको परिणाम चाहिँ खोलेको पनि हुनसक्छ त्यो कारणले पनि हो. अर्को कुरा अब जति कुराहरू नेपाली जनताहरूले चाहिँ सरकारको चाहिँ विरोध चाहिँ गरेका छन् र यो नेतृत्व गर्ने अब विपक्ष पार्टी अब सरकारभन्दा बाहिरका अरू पार्टीहरू छन् उहाँहरूले पनि एउटा भावको सृजना गरेर सरकारले खतमै गर्यो, बर्बादै गर्यो, बेकारै गर्यो.

सुनहरी सदनले पास निषेध गरेको हो। अधिरै वर्षाका कारण सड़क खण्डका विभिन्न स्थानमा पौडो खस्ने र खोला पानीको बहाव बढ्ने गरेका कारण सड़क पटक पटक अवरूद्ध हुने गरेको छ। रेलका अनुसार गत साउन सर्वती यता रूपन पश्चिम हुँदै डेल्टा जाने सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहेको छ। प्रहरी नायब परीक्षक डीएसी देवबहाद पौडेलले मुख्य रूपमा 8-20 फुट नगरपालिका छको रिजेदार खोला नाउली बारे र पौडोको कारण सड़क अवरूद्ध हुने जानकारी दिएका छन्। उनका अनुसार खोला र पानीको बहाव कम भएको समयमा बजरको सोयाचारी मालभाग सवारी साधन पार गराउनुपर्ने बाँकी रहेको छ भने यात्रुवाहक सवारी साधन पूर्ण रूपमा बन्द छन्। यही खोलामा 320 रुपियाँ खाना पकाउने रुपियाँ बजेको ट्रक गत साउन 14 गते पल्टिँदा ठूलो क्षति भएको थियो। यसका साथै विभिन्न समयमा मोटरसाइकल सहित यात्रुहरूको प्रहरीले उद्धार समेत गरेको छ। रिजेदार खोलाका साथै सयवटाका रोसन खोला, नाङ्का खोला, साउने खोला, 8-20 फुट नगरपालिका 11 फुट चिसापानी खोला तथा जाजरको तर्फको चौखला लगायत विभिन्न खोलामा आउने खहरी भेलले सड़क अवरूद्ध हुने गरेको छ। सड़कका विभिन्न स्थानमा पहिरो खस्नु भएकाले यात्री तथा सवारी सड़क जोखिम मिलेर यात्रा गर्न बाध्य छन्। भारतबाट नेपाल हुँदै चीन जोड़ने सड़क

रोल्पामा पहिलो पूर्वा मृत्युको संख्या तीन पुगेको छ। नौसेना विपत्ता परेका समय दुईजना घाइतेको उद्धार गरिएको छ। रोल्पाको थडा नगरपालिका पाँच बुटर बार विरूद्ध राति 8:40 जोडा घरमाथिबाट पहिरो सरेको थियो। पहिरोमा कमल बहादुरपुर नगर लगायत 6 घर गोठहरू पुरिएका छन्। त्यस्तै जिल्लापुर कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थोरा नगरपालिका 5 का 60 वर्षीय कमल बहादुरपुर नगर, 18 वर्षीय शान्तिपुर नगर र 71 वर्षीय मन रखितपुर नगरको मृत्यु भएको छ। पहिरोमा परेर 22 वर्षीय मोहालपुर नगर र 25 वर्षीय सञ्जय खल्ती नगर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीको सहयोग उद्धार कार्य जारी राखिएको छ। साइकल उपचारका लागि बाहिर लैजाने कार्य गरिएको छ भने देवत्ताहरूमा सही ठाउँ 40 वर्षीय जीव कुमारीपुर नगर, 9 वर्षीय अर्सिमपुर नगर, 6 वर्षीय अशोकपुर नगर, 75 वर्षीय बलबहादुरपुर नगर, 80 वर्षीय अजम्बरपुर नगर, 78 वर्षीय बलबहादुरपुर नगर, 72 वर्षीय लीलबहादुरपुर नगर लगायत रहेका छन्। पहिरोमा 10 जना विपत्ता भएकोमा 1 जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी महाउपरीक्षक रञ्ज कुमारी बाकुले बताएका छन्। पहिरोको थप विवरण आउन भने बाँकी रहेको छ। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरी साइबर ब्युरोको सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले सभ्य दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्यमार्फत समाजमा प्राय सृजना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने जोखिमलाई प्रचलित कारण गर्ने जुन कडा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्युरोले विशेष गरी एआईको प्रयोग गरी सृजना गरिएका नकली फोटो तथा भिडियोलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यममा भेटिएका हरेक विषयमा तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्युरोले अनुरोध गरेको छ। हस्त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: 98.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।
1: के हो दाई,
2: भोलि तल त्यो गजुरी बिहेमा
1: हजुर
2: के नभएका दिदी बहिनी पनि आउँदैछन्।
1: ए हो र दाई, जानुपर्छ जा।

0: आठ मेगा हर्ट तपाईँ हाम्रो अटुट साइनो।
1: प्रिय सहयोगता कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौँ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: चाहिनो समय सूचक अहिले बिहानको 11 बज्यो AM
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495 SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550603959 र 98550637059
5: चैते धानमा नेक ब्लास्टको समस्या
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
5: रोगको लागि अनुकूल मौसम
6: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
6: खेतमा पानी जमाइराख्ने
5: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
6: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
7: आमा एक गिलास दही खाम्न साह्रै गर्मी हो
8: आमा मलाई दुध है
7: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै
9: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुक
10: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले यही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
6: सूचना सूचना सूचना। यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार। समय बिहान 11 बजे। स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
1: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईं हाम्रो अटुट साइनो।
11: तपाईं अहिले सुन्दै हुनुहुन्छ

0: सक्दिनँ हिँड्न, कति दिन लाग्छ होला
1: आज गएर देउराली बस्छ।

0: सन्दर्भमा जनाइएका छन्। यस क्रममा तयारी र पत्रकारहरू बीचको भेटघाट सदनशी समेत भएको थियो। शान्तिपूर्ण धरनामा बस्न खोज्दा तयारी रोकेपछि पत्रकारहरू आक्रोशित भएका थिए। उनीहरूले प्रहरी दमन निर्वाचन राज्य आतंक बन्द कर भन्ने नारा समेत लगाएका छन्। कालोपट्टि राजेर प्रदर्शनमा सहभागीहरूले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले प्रेस स्वतन्त्रता पुनर्वहाली गर पत्रकार किशोर श्रेष्ठलाई गुनासा परिहार गर पत्रकार प्रसार देशको मुख थुम्ने प्रयास असम्भव लगायतका नारा लिखित प्लेकार्ड पनि प्रदर्शन गरेका थिए। कतिपयले बढ़िरहेको लालटिन समेत बोकेर प्रदर्शन गरेका छन्। हिजो नेपालको अधिवेशन आजका साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो। तहरीले पत्रकार श्रेष्ठ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कौशल गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ। आज बिहान तहरी टोलीले जनआस्थाको कार्यालयमा खान तलासी समेत गरेको छ। महासंघले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खान तलासीको विरोध गरेको छ। हिजो रातिले महासंघका अध्यक्ष निर्मला शर्मा सहित पत्रकारहरूको एक टोलीले काठमाडौँ प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो। श्रेष्ठलाई गुनासो परिवार नगरी तर आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ। विश्व प्रेस काउन्सिलका वरिष्ठ अध्यक्ष समेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन्। खोजी पत्रकारितामा छुट्टी पहिचान बनाएको उनी खरू र निर्भीक पत्रकारका रूपमा समेत परिचित छन्। रोल्पाको प्रधान गाउँपालिका 5 पोटल बारमा गइराती अग्री वर्षको कारण गएको पहिरोमा पुगेर बेपत्ता भएका 10 मध्ये थप एकजनाको शव फेला परेको छ। घटनास्थलबाट स्थानीय एकत्रवासी मन्दकी पुन नगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी कार्यालयका अनुसार पहिरोबाट मृत्यु हुनेको संख्या 3 पुगेको छ। पहिरोमा परि बेपत्ता हुनेमा 40 वर्षीय जुन कुमारी पुन नगर, 9 वर्षीय असीम पुन नगर, 6 वर्षीय अशोक पुन नगर, 75 वर्षीय जलबहादुर पुन नगर, 80 वर्षीय अजम्बर पुन नगर, 75 वर्षीय दलबहादुर पुन नगर, 72 वर्षीय नील बहादुर पुन नगर, 71 वर्षीय मणि पुन नगर, 67 वर्षीय अस्पताल आरोका नगर रहेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल पुगी बेपत्ताको खोजी कार्यमा संलग्न रहेको जानकारी दिइएको छ। हामीसँग खबर अर्जुनाथ छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, बानीदेखि भएको बानी, मेरो पनि एउटा।

प्रदेश मेरो बाबादेखि मैले छोरीसँग सबैलाई सघाउँछु मेरो साथ

स्थानीय स्तर फेला परेको जानकारी गराएपछि नगरपालिकाले डुङ्गीबाट प्रहरी नायक

संक्षिप्त जानकारी गराएका थिए। अघिल्लो 21 गते सत्ता गठबन्धन रहेको नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीसँग 3 दिन भित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने दुई विकल्प रहेका छन्। आज त्यसको अन्तिम दिन हो। हिजो सभामा बिल भण्डारीमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी गराउँदै संसद आरम्भ गर्न पत्र पठाएका थिए। हिजो यस विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर आज साँझ 5 बजे संसद आरम्भ

0: something or other.
1: Without the primary thing, Katama, what type of it's about the body? I am a counter-master.
0: I can get the hot, Master Yoda. I am a girl.
1: But if that could be the case, Tana Metali could be so.
2: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ. सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ. टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ. विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ. राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ. जिल्ला प्रशासन कार्यालय चितवन.
3: रेडियो साइनो 89.8 मेगाहर्ज. तपाईँ हाम्रो अटुट साइनो.

0: अहिले साँझको 6 बज्यो 8:06 PM
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर

0: 나라 만든 가운데 기득기미로 다가지요 무벌다이마 미로 바바디히 미리 초이사니 사바라사리보다 미로다 스테바니
1: 바이코 나빌다이마 다다 차기 차이나다
2: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
3: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालस अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसिए ग्रुपको उत्पादन
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं रोल्पा पहिरो सम्बन्धी खबरबाट रोल्पा स्थित थवाङ गाउँपालिका 5 कोटल 12 गैराती गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको छ पहिरोमा पुरिएर बेपत्ता भएका अन्य 5 जनाको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ मृत्यु हुनेहरूमा स्थानीय शान्ति पुन मगर कमल बहादुर पुन मगर जुन कुमारी पुन मगर असीम पुन मगर अशोक पुन मगर दल बहादुर पुन मगर र मन रखी पुन मगर हुनुहुन्छ मृतक मध्ये 3 जनाको शव प्युठानको माडी खोलामा किनारमा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ बेपत्ताहरूको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ घटनामा घाइते भएका 2 जनालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ पहिरोले घरगोठ फुरिँदा चौपायामा समेत क्षति पुगेको छ निरन्तर लेदो खसिरहेका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ
5: अहिले पछिल्लो समय चाहिँ अब रोल्पा जिल्लामा 5 वटा स्वास्थ्य फेला परेको छ अनि अब अब 8 वटा चाहिँ बेपत्ता हो अब टोटल 13 जना चाहिँ मध्ये चाहिँ 5 वटा चाहिँ अब मृत्यु भइहाल्यो 8 वटा चाहिँ बेपत्ता अनि अर्को के छ भन्दाखेरि प्युठानमा फेरि 5 वटा स्वास्थ्य फेला परेको छ त्यो शनाखत हुन बाँकी यो कतै यही रोल्पाकै हो कि भन्ने कुरो पनि हो अब शनाखत नभएसम्म रोल्पाकै घटनाले बगाड ल्याएको भन्ने यकिन गर्न सक्यो होइन अब अहिले तत्काल भनेको चाहिँ अब 5 जना मृत लास्ट नै रोल्पामा फेला पऱ्यो 8 जना चाहिँ बेपत्ता
2: 5 जनाको चाहिँ प्युठानमा पनि फेला परेको छ
5: रोल्पा मात्रै फेला पऱ्यो शनाखत भइसक्यो 5 जनाको बाँकी 8 जना चाहिँ बेपत्ता फेला त परेको रोल्पामा त्यो शनाखत उसमा प्युठानमा शनाखत नभएसम्म
2: भनेको यो थवाङ गाउँपालिका 5 स्थित कोटल 12 भन्दा नजिकै हो त्यो प्युठान चाहिँ
5: अब त्यो त्यो नदीले बनाएर नहुने नजिकै त अहिले भन्न मिल्दैन यो तलै पर्छ पर्न त नजिकै त के भने अब 15 किलोमिटर भन्दा यस्तै यस्तै होला
2: भनेको नदी नदीले बगाएर त्यहाँ पुर्याएको आशंका चाहिँ
5: अब त्यो अब कतिको लास्ट अब सङ्घ अवस्था पनि नभएको कतै चाहिँ आधी भाग मात्रै भेट्यो कतै हात मात्र खुट्टा मात्रै भेटेको हुन्छ अब पीडित पक्षले आफन्तीले अब शनाखत नगरेसम्म लास्छु रुटाकै लास्छु भन्ने अवस्था चाहिँ छैन
2: भनेको यो कसरी गएछ पहिलो चाहिँ
5: यो अब पहाडको बिचको बिचमा चाहिँ बस्ती बसेको र माथि सानो खोल्छ भएको लेदो सहितको पहिरो आउँदा चाहिँ अब त्यहाँ बनेको संरचना घरको संरचना चाहिँ बगार लिएर गएको यसमा चाहिँ 9 वटा घर अनि घुम्ती पसल एउटा यो 2 गोठ र चर्च एउटा गरेर 12-13 वटा चाहिँ अब भौतिक संरचनामा क्षति पुऱ्याएको भन्ने चाहिँ छ अहिले पछिल्लो समय अपडेट
6: ठण्डा उपत्यका सहित धेरै जसो स्थानमा यति बेला पानी परिरहेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई क्षेत्रमा ठूलो पानी परिरहेको छ भने गण्डकी र लुम्बिनीका हिमाली तथा पहाड़ी भेगका साथै भोलि दिउँसोसम्म कर्णाली र सुदूरपश्चिममा पनि ठूलो पानी पर्ने सम्भावना छ पर्यावरण एवं मौसमविद उज्जवल उपाध्यायले आज रातको समयमा काठमाडौँ र आसपासका क्षेत्र मुगलिङ पोखरा बेनी राजमार्ग र कर्णालीका जुम्ला कालीकोट सुर्खेत जाजरकोट दैलेख तथा असममा भारी वर्षाको उच्च जोखिम रहेको
1: विदेश स्थित विभिन्न नेपाली दूतावासहरूमा राजदूत नियुक्ति प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन मुख्य देशहरूमा सिफारिश गरिने नामबारे उच्च राजनैतिक नेतृत्वबीच कुरा नमिल्दा नियुक्तिमा ढिलाइ भएको हो विगतमा सरकार परिवर्तनसँगै फिर्ता बोलाइएका र कार्यकाल सकिएका गरी 21 वटा दूतावासमा नयाँ कूटनीतिक प्रमुख पठाउनुपर्ने अवस्था छ भारत चीन र अमेरिका जस्ता महत्वपूर्ण देशहरूमा अनुभवी एवं सर्वस्वीकार्य पात्र तय हुन नसक्दा परराष्ट्र मन्त्रालयले पठाएको सूची मन्त्री परिषदमै अड्किएको छ लामो समय नियोगहरू नेतृत्व दृष्टिहीन रहँदा अन्तर्राष्ट्रिय मञ्चमा देशको साखमा असर पर्ने कूटनीतिज्ञहरूले बताएका छन्। परराष्ट्र मन्त्रालयले भने सिनियर अधिकारीहरू कार्यवाहक रहेकाले दैनिक प्रशासन कार्यमा भने बाधा नपुगेको दावी गरेको छ।
6: सरकारले आयात कालेण्डरको साताको दुई दिन सार्वजनिक बिदा दिने प्रावधानलाई निरन्तरता दिने भएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यो नियम हेरफेर गर्ने कुनै तयारी नरहेको जानकारी दिनुभएको हो। इन्धन खपत कम गर्न, प्रशासनिक खर्च घटाउन र आन्तरिक पर्यटन प्रवर्धन गर्न यो व्यवस्था फलदायी देखिएको मन्त्री गौतमको भनाइ छ। बिहान 9 बजेदेखि नै कार्यालय खोल्ने प्रणालीले सेवाग्राहीलाई सुविधा पुगेको र कर्मचारीको कार्यक्षमता बढ़ेको दावी सरकार गरेको छ। बैठकमा सांसदहरूले दुई दिने विदाका कारण पठन पाठन र सरकारी सेवा प्रभावित भएको भन्दै एक दिने विदामा फर्किन माग गरे पनि सरकारले शिक्षालाई विद्यालय बाहिरको व्यावहारिक ज्ञान र सृजनशीलतासँग जोड्नुपर्ने जवाब दिएको छ।
1: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले साम्प्रदायिक हिंसा रोक्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकारको ध्यानकर्षण गराएका छन्। विशेष समयमा बोल्दै सांसदहरूले सुनसरी लगायतका क्षेत्रमा भएका अशान्तिका दोषीलाई सजाय दिँदै सामाजिक सद्भाव जोगाउन माग गरेका हुन्। यस्तै जातीय छुवाछुत अन्त्यको माग राख्दै 80 दिनदेखि माइती घरमा जारी आन्दोलनलाई संवाद मार्फत सुल्झाउन आग्रह गरिएको छ। सांसदहरूले बजारमा ग्यासको कालोबजारी रोक्न, सरकारी स्वास्थ्य संस्थामा आइरन चक्की तथा रेबिज विरूद्धको खोप उपलब्ध गराउन र सुकुम्बासी व्यवस्थापन गर्न जोड़ दिएका छन्। यसबाहेक बढ़दो महँगी, युवा पलायन, बाल सुधार गृहको अवस्था र काठमाण्डु बाहिर सरकारी आँखा अस्पताल स्थापना गर्नुपर्ने जस्ता विषयमा समेत बैठकमा आवाज उठाइएको छ। राष्ट्रिय सभाको आजको बैठकले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राखेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ 1 गते बस्नेछ।
6: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास प्रणालीलाई एकीकृत र स्वचालित बनाउन सरकारलाई निर्देश गरेको छ। सीमा दरबारमा आज बसेको समिति बैठकले कार्गो व्यवस्थापनमा विभिन्न निकायबीच समन्वयको खाँचो औलाउँदै विमानस्थलभित्रका सबै पसलमा अनिवार्य बिलवेतक जारी गर्ने व्यवस्था मिलाउन भनेको छ। यस्तै आज्ञागमन र भन्सारको साँगुरो परिसर व्यवस्थित गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो।
7: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

0: बाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै, सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
0: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: ダリーレディタル。
1: रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटलबारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु भएको हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका दुईजना अझै बेपत्ता छन्। घटनास्थलमा 5 जनाको शव भेटिएको थियो। बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका 9 स्थित माडी खोलाको किनारमा 5 जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले सीआईएनलाई बताउनुभयो।
2: हिजो पनि यो थवाङ गाउँपालिका वार्ड नम्बर 5 कुवा क्षेत्रमा पनि भारी वर्षाका कारणले ठुलो पनि पहिरो आयो र त्यो पहिरोबाट पनि तल्लो तटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पनि पहिरोले चाहिँ ठुलो जनधनको चाहिँ क्षति गरेको छ। उवा गाउँपालिका वार्ड नम्बर 5 को चाहिँ त्यहाँ चाहिँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसबाट प्रभावित भएको, 2 चाहिँ घाइते हुनुभएको थियो। 2 चाहिँ हामीले बुटोल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 सब चाहिँ सञ्चालन भएको छ, 3 चाहिँ अहिले पनि हराइरहनु भएको छ र फेला परेका 5 शव चाहिँ पोस्टमार्टम गरेर आफन्तमा चाहिँ बुझाइएको छ भने यो पिठानको भिङ्गी र चकचकीमा भेटिएका 5 शवहरू भोलि चाहिँ
1: पहिरोमा पुरेर मृत्यु हुनेहरूमा 18 शान्तिपुन मगर, 65 कमल बहादुर पुन मगर, 40 जुन कुमारी पुन मगर, 9 असीम पुन मगर, 6 अशोक पुन मगर, 75 दलबहादुर पुन मगर र 71 मन राखी पुन मगर रहेको प्रहरीले जनाएको छ। बेपत्ता दुईजनाको सशस्त्र प्रहरीले नेपाल प्रहरीले खोजी कार्य जारी रहेका छन्। पहिरोमा 14 परेका थिए। उद्धार गरिएका 22 हिमाल पुन मगर र 25 सञ्जय घरती मगरलाई थप उपचारको लागि बुटौल लगिएको छ। अविरल परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य वर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाइ छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ वसन्त राज अधिकारीले भन्नुभयो,
3: हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिलेकाहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ
4: हुन्छ
3: पहिरोका सङ्केतहरू हुन्छ। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलि बेल त बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो अलिकति खाल्डो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
4: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
3: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
1: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा ग्रेगान, वहाब, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै आज राति कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले सीआईएनलाई जानकारी दिनुभयो।
2: आज रातिलाई भने भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ। भारी वर्षाको अपमा कुरा गर्नु पर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी भूभागको थोरै स्थानमा, कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथसाथै चाहिँ गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग र कर्णाली प्रदेशको पहाड़ी भूभागको पनि एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। र आज रातिलाई चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै भारी वर्षाको हकमा कुरा गर्नु पर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
1: मध्यसहित विभिन्न प्रदेशका तराई भूभागमा समेत मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सरकारले सत्तामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालिन शाहको तर्फबाट जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
0: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082/22 गतेको निर्णयबाट मिति 2082/23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
1: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। यसैबीच राष्ट्रिय सभाका सांसदहरूले सुनसरी लगायत क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनामा दोषी उप कार्यवाही गरी मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा कांग्रेस सांसद विष्णु कुमारी सबकोटाले सर्वसाधारणले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको, महँगीको मार खेप्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
5: ग्यास विक्रेताहरूले त्यसले 40% हामीले पुर्याउन सकेका छैनौँ, त्यसले मात्रै 60% पुगेको छ, हामीले पुर्याउन सकेका छैनौँ भन्ने कुराहरू आइरहेको छ। जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइरहेको छ र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइरहेको छ, तर अभाव पनि त्यत्तिकै छ, झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइरहेको छ। यसलाई अब कसरी निराकरण गर्ने?
1: प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले देशभर खानेपानीको व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तीन तहका सरकार र सरकारवाला निकाय बीच आपसी सहकारी हुनुपर्ने निष्कर्ष निकालेको हो। खानेपानीको आपूर्ति गर्न दायित्व सरकार र मातहतका निकायको भएको भन्दै समितिले तत्काल गम्भीर हुन निर्देशन दिएको हो।
6: नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त

0: भारतीय राष्ट्रिय निकुञ्ज तथा अन्य निकायहरूसँगको समन्वयनमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
1: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा वनसार कार्यालयका परिसर साँगुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति डाक्टर हरिहर कृष्ण हरि बुढा थोकेले बताउनुभयो।
2: अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका अध्यागमन कार्यालय एवं भन्सार कार्यालयको परिसर साँगुरो भएकोले उक्त कार्यालयहरूको लागि परिसरको आवश्यक विस्तार एवं व्यवस्था गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने व्यवस्था अनुमोदनबाट प्राप्त भएको। दुईमा, अन्तर्राष्ट्रिय विमानस्थलहरूको भौतिक संरचनाको नियमित मरमत सम्भार गरी चुस्त दुरुस्त राखी त्यस्ता संरचनाको प्रयोग गराउँदा सर्वसाधारण नागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन तथा व्यवस्थापन मिलाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने।
1: नेपाल प्रहरीको साइबर ब्यूरोले बीभी नेपाल नामक अनलाइन मल्टी लेभल मार्केटिङ एमएलएम स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोका अनुसार उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी योजना सञ्चालनमा रहेको जनाएको छ। यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सीआईएनलाई बताउनुभयो।
3: बीबी भन्ने छ नि, त्यसको चाहिँ कस्तो हुन्छ भने यो एउटा ग्रुप क्रिएट गरे हुन्छ कि यहाँले, यो चाहिँ कस्तो भने एक हिसाबले अनलाइन के अरे यो नेटवर्किङ व्यवसाय हुन्छ नि, नेटवर्किङ व्यवसाय जस्तो हो यसको। यिनीहरूले मेम्बर बनाउने अनि थोरै पैसामा अत्यधिक प्रोफिट आउने जस्तो गरेर चाहिँ गर्ने हो यसमा। अब केही पैसा पनि सुरु सुरुको मेम्बरहरूलाई केही पैसा पनि दिन्छन् भने, अनि पछि चाहिँ जस्तो चारजना मेम्बरबाट 2-2 हजार पैसा उठायो भने सुरुको मेम्बरलाई 3 हजार दिन्छन्। भन्ने मतलब 8 हजार उठायो भने 3 हजार दिन्छ, पुरै गाह्रो कुरा भएन। तर यो एकदमै यो ठगी हो यो।
1: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित लाल किल्ला नजिक नोभेम्बर 2025 भएको कार विस्फोटमा अल कायदासँग सम्बन्धित संगठनको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको पछिल्लो रिपोर्टले जनाएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद आगामी मंगसिर 16-29 गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो।
4: स्थानीय खोलाले धार परिवर्तन गर्दा धानबालीमा क्षति।
5: शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएको भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
4: दीर्घकालीन समाधान खोज्न किसानको माग। स्थानीय सरकारले पनि एकअर्काका बीच समन्वयको आवश्यकता। रिपोर्ट, तराई मधेसका समस्या उठाउने सांसदको बाचा र शुरूआती दिनको अनुभव। संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पत्रकार किशोर

0: विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्ने थपको अनुमति लिएको छ। न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले म्याद थपको अनुमति लिएको हो। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो। यसैबीच वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रसारक संघ अखोर एप नेपालले आपत्ति जनाउँदै स्थापितका न्यायिक प्रक्रियाबाट समाधानको माग गरेको छ। अखोर एपका अध्यक्ष अर्जुन गिरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्र काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै संचार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बढी मालिका र अछामको रामा रोशन क्षेत्रलाई जोडेर बढी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासंघका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लंघन र लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खोसिँदै गएको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिनाको उपचार पश्चात स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किए लगतै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो पचास वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै पनि दाग नलागेको उहाँले दावी समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसले संसद र समिति बैठकमा आफ्ना सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएको छ। आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा पछिल्ला दिन संसद र संसदीय समितिमा देखेको अशोभनीय विचार नराख्न समेत निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। सर्लाहीको मलङ्गवा र कौडे नाका दर्जनौ घर गोठ तथा सयौं बिघा धानबाली डुबानमा परिरहेको छ। ठूलो पानी परेपछि लखनदेही खोलामा आएको बाढ़ी बाँध भत्काएर धानबाली र बस्तीमा पसेको हो। यसबाट स्थानीय किसान समस्यामा परेका छन्।
1: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
2: भर छाती पानी चली सब डुबानेमे कोही सरकार देखरेख गरेवाला है बाँधके
1: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
3: अब सब डुबानमा अब घर सब गिर गेल कोही उपाय नभेलियो यो रस्तो नै अब जाइकेले यो रस्तो न बनेले कि कोही नेता जितले त रस्ता बना दु अब जाइकेले।
1: भाँडसर गाउँका गुलाम मिकरानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ। बस्ती र धानखेत पुरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न धरि नआएकोमा उहाँको चित्त दुखेको छ।
3: सब गल्ती जितना पानी अभी है एकदम उपटको पानी अभी चल रहल है अब कति दिन पानी रहि एको गोइन धान नहोस् फेर दोबारा रोपेको पर्छ। बीज नहै है बीज कहाँ से खरीद के लाबेको दूसरा गाउँ से यहाँ त बीज है न केकरो ई समस्या त बहुत दिन से है लगभग अंदाजे 15 वर्ष हम देखते आ रहल।
1: छुटौना गाउँका युवा मोहम्मद सदाम हुसैनले लखनदेही खोलामा हरेक साल लाखौं रुपियाँ खर्चिएर बाँध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाबले उपयुक्त नहुँदा डुबानको समस्या हट्न नसकेको बताउनुभयो।
4: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर। यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
1: मलङ्गवा नगरपालिका 6 खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धानबाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
5: पानी आएर डुबान पारिदियो त्यो डुबान पर्दाखेरि त्यो धानबाली अब हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धानबाली लगाउनु पर्छ। अब त्यो नयाँ धानबाली लगाउनुको समस्यालाई के अप्ठ्यारो हुन्छ आर्थिक खर्च हुन्छ अब त्यो बिउ भेटाउँदैन त्यसको।
1: लखनदेहीको बाढी पसेर भएर सर्लाहीमा भाँडसर, खुटौना, सक्रौल, छपकैया, शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेहीमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
6: लखनदेहीको लागि तपाईँको ठुलै बजेटको आवश्यकता पर्छ, ठुलै बजेट एकैचोटिमा छ। त्यस्तो होइन कि आज सक्रौललाई बचाए शिवनगर जान्छ, शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएको भने कहिले कोरेनातिर पानी छिर्दिन्छ। त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
1: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महन्तो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
7: र दीर्घकालीनको लागि यो अब तपाईँको यसलाई हामीले एउटा प्लान गरेर करेना गाउँपालिकाका मेयर लखनदेही नदी नियन्त्रणसँग होइन, नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिडिओ साहबदेखि करेना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन तपाईँले यसलाई नियन्त्रण गर्न सक्छ।
1: भाँडसर, खुटौना, छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा उमेर र अनुभवले पार्ने प्रभाव,
8: क्राइसिसको समयमा आएका छौँ, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: फरक पार्टी भए पनि सांसदहरू बीचको संवाद र जनतासँग जोडिने उपाय, एकजना सांसदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
11: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो, कस्तो अनुभव गरिराख्नु भएको छ?
8: हामी क्राइसिसको समयमा आएका छौँ, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
11: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा, के को आधारमा? त्यस्तो
8: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौँ, हामीले त एउटा मुभमेन्ट बुझेका थियौँ, केही यो देशमा परिवर्तन होला भनेका थियौँ। हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौँ, यो देशको व्यवस्था बदलिन, सङ्घर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौँ जस्तो लाग्छ।
11: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो, यो छिटो भयो कि अथवा ढिलो भयो?
8: संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले सङ्घर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी सङ्घ हुँदै त्यसपछि नेभिसङ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि
11: काठमाडौँ तपाईँले शिक्षण पनि गर्नुभयो?
8: हजुर, शिक्षण त म विवाहपछि गरेको. म विवाहभन्दा पहिले मेरो विवाहभन्दा पहिले म काठमाडौँ आएको. मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ. त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेलामा विद्यार्थी राजनीतिमा विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो.
11: भनेको तपाईँलाई छिटो चौध भन्दा पनि काम गर्दै गयो भने मनोरञ्जन हुँदो रहेछ भन्ने
8: चाहिँ
11: संसदमा पुगिसकेपछि अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अहिले के कुराहरू अझै सुधार पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
8: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त. र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो. वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ. र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्त्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ. र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्त हुनुपर्छ यो देशमा. त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना छ, साथ दिन सकौ र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौ भन्ने मलाई लागिरहेछ.
11: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
8: युवा सहभागितामा खुसी छु. युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ. तथापि अहिले अब 100 दिन कटेको पनि छ. 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्। त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ. मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ.
11: राम्रै
8: सोचिरहेको छु. अस्ति
0: सम्वाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु भएको छ. 2 जना अझै बेपत्ता छन् भने घाइते 2 जनाको उपचार हुँदैछ. पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ. करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा स्वदेश फर्किनु भएको छ. आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहले हामथाप गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख शाहले पदबाट राजीनामा दिएपछि प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू भएको छ. नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन छ. हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने सरकारले जनाएको छ भने सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुगेको छ, अब तत्काल ढुवानी गरिने मन्त्रालयले जनाएको छ. र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अलकायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी छ. 10 राष्ट्रिय खेलकुद आगामी मंगिर 16-29 गतेसम्म कर्णालीमा हुने भएको छ. आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि साउन 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई

0: तपाईँ हाम्रो अटुट साइनो
1: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिकमा सम्पादन भएका योजना कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी जनप्रतिनिधिहरू राजनीतिक दलका पार्टी प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आत्मै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495 SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 MHz
6: ए लौ न लौ लौ चटै पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
7: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
8: हो र
7: हो नि चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
7: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
11: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
10: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
11: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
10: बाबा हाम्रै पश्चिम स्टोनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छ नि
11: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि
9: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
10: सम्पर्क नम्बर 9845082997 9855109997
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
13: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिठाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
12: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
14: होइन है दिदी, कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
15: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
14: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
15: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452049486।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने:
0: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
0: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
0: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
0: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।

0: भरतपुर १० दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर १० इन्द्रेणी टोल, भरतपुर ३ बेलसुक।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर १० चितवन। सम्पर्क नम्बर 0056493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0056490959, 98550603 र 98550603।
0: सूचना यस भरतपुर महानगरपालिकाबाट आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिकमा सम्पादन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाह लगायतका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना हुने भएकोले सबै नगरवासी, जनप्रतिनिधिहरू, राजनीतिक दलका पार्टी प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू एवं समस्त सेवाग्राहीहरूलाई उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ। मिति 2083 साल साउन 29 गते शुक्रबार, समय बिहान 11 बजे, स्थान भरतपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसर।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
6: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ BBC नेपाली सेवाको समाचार।

0: एनबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
1: 10 जना भनेको अहिलेसम्म 5 जनाको सनाखत भयो अरे आफन्तलाई दिएको र अरू 5 जनाको चाहिँ सब फेला परेको त एकिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
0: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
1: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। 8 घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भयो, बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले 8 घर पुरा क्षति भएर मृतक त्यो घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकछिन भइ नसकेको छैन अहिलेसम्म।
0: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
2: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको छ भन्ने कुरा यो निशा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा 15 महाधिवेशनको नेतृत्व 14 अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा 15 अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ किनभने 14 अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काङ्ग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिनियो।
3: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पूरा भइसक्यो।
2: तर त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निशा दिँदा
3: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
2: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उराहर मान्छे यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनुपर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्यै हुँदैन नि।
3: भनेपछि
2: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानु भन्ने उसमा पुग्यौँ हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो 2 कमिटीलाई समायोजन गर्नुपर्छ र 15 अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, अहिले के गर्छन् भन्ने यस्तरी चाहिँ जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
3: र भनेको तपाईँहरू
2: शेरबहादुरजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
3: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
2: समायोजन त उहाँको नेतृत्व भइसक्यो, उहाँहरू सबै त्यसरी हुनुहुन्थ्यो। चौधौं अधिवेशनबाट निर्वाचित उहाँ दुईजना
3: महामन्त्री उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
2: त्यो होइन। त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन। भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
3: होइन, अहिले मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवालाई पनि नेतृत्व दिएर त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
2: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, ती कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
0: दिवा निकट काङ्ग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साँझ पक्षमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भने,
4: हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
0: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्तिएको ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
4: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
0: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक विधाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
5: नाब्लुसको दक्षिणमा रहेको कुस्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबु रिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ्दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाय अबु रिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।

0: च्याउ भनेकै राजा च्याउ।
1: देउवा फर्केर सम्पर्क कार्यालयमा सीमित। रोल्पामा पहिरोमा परि 10 जनाको मृत्यु। सुदूरपश्चिममा नयाँ सरकार बन्दै संचार माध्यममाथि दबाव बढ़ाउँदै सरकार। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विश्वका 165 देशका पर्यटक शीर्षकको शुभ समाचार।

0: रंगित भएको छ। दिउँसो 12:30 बजेतिर थाई एयरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका देउवालाई स्वागत गर्न नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता तथा कार्यकर्ता विमानस्थल क्षेत्र पुगेका थिए। देउवाला विमानस्थलमा बाजा गाजा र सांस्कृतिक झाँकी सहित स्वागत गरियो। उनको स्वागतमा विमानस्थल अगाडि सुदूरपश्चिम प्रदेशका कांग्रेस कार्यकर्ताले झाँकी प्रदर्शन गरेका थिए। देउवालाई स्वागत गर्न ठूलो तामझाम गरिएको थियो। देउवा नेता कार्यकर्ता र शुभेच्छुक सँगै इतर पक्षको सम्पर्क कार्यालय चुनदेवी पुगेका थिए। संस्थापन इतर पक्षका नेता कार्यकर्ता देउवालाई स्वागत गर्न विमानस्थल प्रवेश गर्ने गोल्डेन गेट अगाडि, नमस्ते गेट अगाडि र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएका थिए। देउवालाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशबाट इतर पक्षका कार्यकर्ता दुईवटा बस रिजर्भ गरेर बुधबार का दिन नै काठमाण्डु आएका थिए। केही कार्यकर्ता भने जहाजबाटै काठमाण्डु आएका थिए। विमानस्थलबाट सनरूफ गाड़ीमा हात हल्लाउँदै चुनदेवी पुगेका देउवाले त्यहाँ उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै वर्तमान सरकारप्रति कड़ा टिप्पणी गरे। देउवाले आफूलाई राजा ज्ञानेन्द्रले समेत अप्ठ्यारोमा पार्न नसकेको भन्दै यिनीहरूले के गर्न सक्छन् समेत भने सरकारप्रति आक्रामक देखिएका देउवा अदालतप्रति भने नरम देखिएका थिए। उनले सम्पत्ति शुद्धिकरण लगायत विषय उठाएर सरकारले आफूलाई दुःख दिन खोजेको बताए। उनले आफूमा बदलाको भावना भने नभएको बताएका छन्। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परिघाइते भएका देउवा फागुन 13 गते उपचार गर्न सिंगापुर एयरलाइन्स उडानबाट सिंगापुर पुगेका थिए। चैत 7 गते उनी थप उपचार गर्न भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए। स्वदेश फर्केपछि देउवाले एउटा अपील पनि जारी गरेका छन्। अपीलमा उनले शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न आफू फर्किएको उल्लेख गरेका छन्। उनले प्रतिशोधको बाटो नभई मेलमिलापको मार्ग रोज्नुपर्नेमा जोड़ दिँदै राष्ट्रिय एकताका लागि सर्वपक्षीय सहकार्य आवश्यक रहेको समेत बताएका छन्। चुनदेवी स्थित इतर पक्षको सम्पर्क कार्यालयमा पार्टी सभापतिकै हैसियतमा देउवाको छुट्टै नेम प्लेट राखिएको छ। सम्पर्क कार्यालयमा सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट र बोर्ड टाँसिएको छ। इतर पक्षले विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाको नेतृत्व अस्वीकार गर्दै देउवाले सभापति रहेको दावी गर्दै आएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएपछि देउवा पक्षले निर्णयमा पुनरा अवलोकन गर्न दिएको निवेदनलाई सर्वोच्चले निस्सा दिएको छ भने इतर पक्षले शुक्रबारदेखि काठमाण्डुमा भेला बोलाएको छ। भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। नेपाली कांग्रेसले पार्टीमा विवाद बढ़ेका बेला पूर्व सभापति देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास लिएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको बिहिबार बसेको बैठकपछि प्रवक्ता देवराज चालिसीले जारी गरेको विज्ञप्तीमा यस्तो विश्वास व्यक्त गरिएको छ। 5.5 महिनापछि फर्किए देउवा विमानस्थलबाट सिधै चुनदेवी सम्पर्क कार्यालयमा। शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: रोल्पामा बस्ती नै बग्यो, पुरिएका मध्ये 10 को शव भेटियो, 3 अझै बेपत्ता। शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रोल्पाको थपाङ गाउँपालिका 5 उवा कोटल 12 गाउँ बुधबार दिउँसोसम्म सामान्य थियो। स्थानीय नियमित कामकाजमै थिए। साँझ 6 बजेपछि करिब 1.5 घण्टासम्म भारी वर्षा भयो। वर्षाकै बीच स्थानीयले पशु चौपाया भित्र्याउने काम गरे। बेलुका 7:30 बजेतिर कोटल 12 गाउँको सिरानबाट 81 लेदो सहितको भेल खस्यो। वर्षा कम हुनै लाग्दा 81 ठूलो आवाजमा माथिबाट लेदो सहितको पहिरो खस्दा स्थानीय घरबाट निस्कनै सकेनन्। पहिरोमा परेर नयाँ र पुराना गरेर गाउँका 11 वटा घर गोठ पुरिए। ती घरभित्र रहेका 13 जना पनि पुरिए। 81 लेदो सहितको पहिरो खसेपछि कोही भाग्न सकेनन्। माथिबाट आएको पहिरोमा सबै पुरिए। छिमेकी गाउँका ढुकमन रोका मगरले भने पहिरो खस्दा ज्यान जोगाउने क्रममा भागेका 3 जना मध्ये 2 युवाले मात्र ज्यान जोगाए। गम्भीर घाइते भएकालाई सुलिचौर हुँदै बुटबल पठाइएको उनले बताए। पहिरोमा घर पुरिएर ज्यान जोगाउने प्रयास गरेकी स्थानीय 18 वर्षीय शान्ति पुनसहित 13 जना घरसँगै पहिरोभित्रै फँसे। पहिरो खस्दा भागेर जोगिएका घाइते 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरले प्रहरीलाई 100 नम्बरमा घटनाबारे जानकारी गराएका थिए। लगत्तै घटनास्थल पुगे पनि रातिको समयमा भएकाले प्रहरी र स्थानीयले उद्धार कार्यलाई तीव्रता दिन सकेनन्। वर्षासँगै विद्युत लाइन समेत अवरूद्ध भएको थियो।
0: सुदूरपश्चिम प्रदेशमा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहिबार दिएको राजीनामा प्रदेश प्रमुख नजीर मियाले स्वीकृत गरेका छन्। प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका

0: समिति सूची प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए। एमाले दिएको समर्थन असार 31 फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। उनी कांग्रेसबाट मुख्यमन्त्री भएका थिए। नयाँ सरकारका लागि शुक्रबार 11 बजेसम्म दावी गर्न दलहरूलाई आह्वान गरिएको छ। शाहको राजीनामापछि सुदूरपश्चिम प्रदेशका पाँचौं मुख्यमन्त्री नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूर प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट बन्ने सम्भावना छ। यो प्रदेशमा कांग्रेस एमाले गठबन्धन टुटेपछि एमाले नेकपा गठबन्धन बनेको छ।
1: ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले, शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विक्रमसम्म 2076 ब्याङ्क अफ काठमाडौँ बीओके का तत्कालीन प्रमुख कार्यकारी अधिकृत सीईओ लगायत 11 कर्मचारीलाई पक्राउ गर्यो। प्रहरी अनुसन्धानपछि खोलाको बगर धितो राखेर ऋण दिएको भन्दै ब्याङ्किङ कसूर तथा नक्कली कृत्य कागजातमा आरोपमा उच्च अदालतमा मुद्दा चलाइयो। अदालतले 3 वर्ष अघि ऋणी सुरेन्द्र श्रेष्ठलाई दोषी ठहर गर्यो। सीईओ सहित 10 कर्मचारीले सफाई पाए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। प्रभु ब्याङ्कका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन, पूर्व सीईओ अशोक शेरचन लगायत कर्मचारी जोड़िएको ब्याङ्किङ कसूरमा सीआईबीले कार्तिक 2082 अनुसन्धान थाल्यो। प्रभु ब्याङ्क र प्रभु मनी ट्रान्सफर बीचको कारोबार अनुसन्धान सकिएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दायर गर्यो। यो पनि विचाराधीन छ, जबकि साउन 2082 राष्ट्र ब्याङ्कले यस ब्याङ्कमा विशेष निरीक्षण गरेको थियो। राष्ट्र ब्याङ्कले कसूर नदेखेको कारोबारमा प्रहरी अनुसन्धानले ठूलै कैफियत देखाएपछि मुद्दा चलेको हो। स्मार्ट टेलिकमले 29 पुष 2076 इन्भेस्टमेन्ट मेगा ब्याङ्कको कालीमाटी शाखाबाट दूरसंचारका पूर्वाधार सामग्री आयातका लागि प्रतित पत्र एलसी खोल्न ऋण सम्झौता गर्यो। 5.82 अर्ब करोड़को यस्तो ऋण सम्झौतामा ओभरड्राफ्ट, दीर्घकालीन कर्जा, प्रतित पत्र, बिल, ब्याङ्क जमानत र अल्पकालीन शीर्षकका कर्जाहरू लिइयो। यस्तो कर्जाका लागि स्मार्ट टेलिकमले मेसिनरी तथा औजार धितो राखेको थियो। ब्याङ्कले यही आधारमा स्मार्ट टेलिकमलाई ऋण दियो। ब्याङ्कले धितो मानेको औजार तथा मेसिन सरकार मातहत गएपछि आफ्नो रकम उठाउन धितो लिलामी प्रक्रिया अगाडि बढ़ायो। अहिले यही विषयमा सीआईबीले अनुसन्धान गरी मुद्दा दायर गरेको छ। राष्ट्र ब्याङ्कले यसमा केही बोलेको छैन। यी 3 विषयमा मात्र होइन, ब्याङ्कले ऋण दिएका अन्य मामिलामा पनि प्रहरीले अहिले अनुसन्धान तीव्र पारेको छ। राष्ट्र ब्याङ्कले नियमित नियमन र सुपरिवेक्षणका क्रममा कैफियत भेटाउँदैन, तर सीआईबीको अनुसन्धानले धमाधम कैफियत देखाइरहेको छ। यही कारण कतिपय ब्याङ्कहरू पक्राउ परिरहेका छन् भने कतिपयले मुद्दा खेपिरहेका छन्। यस विषयमा राष्ट्र ब्याङ्क मौन छ। विभिन्न ब्याङ्कका प्रमुख कार्यकारीदेखि कर्मचारीहरू पक्राउ परे पनि नियमन गर्ने मुख्य जिम्मेवारी बोकेको संस्थाका अधिकारीमाथि कुनै अनुसन्धान भएको देखिदैन। आफ्नो नियमन कार्यक्षेत्रभित्र रहेका संघ संस्थामाथि अनुसन्धान र कार्यवाही भइरहँदा राष्ट्र ब्याङ्कको मौनता सर्वत्र चासोको विषय बनेको छ। ब्याङ्कले ऋण दिएको अनुसन्धान प्रहरीले गर्ने कि राष्ट्र ब्याङ्कले, शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: सरकारले कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन्। शुरूमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन्। तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ। गत चैत 13 गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीले कक्षा 5 सम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाव नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने उक्त कार्यसूचीको बुदा नम्बर 89 उल्लेख गरिएको छ। सोही अनुसार विद्यार्थीको मूल्याङ्कन शुरू गरिएको विद्यार्थीहरूको भनाई छ। जोर्जिया स्थित बालशिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक मन्जु पाठकले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अप्ठ्यारो नभएको तर शिक्षकहरूलाई कार्यबोझ भने बढ़ेको बताउनुभयो। हरेक विद्यार्थीको छुट्टी अभिलेख व्यवस्थापन गर्नुपर्ने भएका कारण यसमा संलग्न शिक्षकलाई बोझ बढ़ेको उहाँको भनाई छ। तर यसअघि पनि कक्षा 1-3 सम्म निरन्तर मूल्याङ्कन प्रणाली अर्थात क्यास मार्फत विद्यार्थीको मूल्याङ्कन गरिरहेको हुनाले नौलो काम नभएको पाठकले बताउनुभयो। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा 4 र 5